अच्छा, अब यकन स्टाइन की तरफ आते हैं। मैंने आपको हर सेशन के साथ कुछ चीज़ें समझाई हैं कि अल्फाज के कुछ ख़ास मायने होते हैं। अभी नस्तईन असल में लफ्ज़ है आउन से, आउन, ऐन, वाव और नून, इसकी असल है ऐन, वाव और नून, आउन। और ये अरबी में बहुत सारे अल्फाज हैं मदद के लिए, उनमें से एक लफ्ज़ है। ओके, मदद के लिए मद्दा यमुद्दू भी आता है, नसरा यंसुरु भी आता है, सआदा युसाइदु भी आता है, और भी अल्फाज आते हैं मदद के लिए, काफ़ी सारे अल्फाज इस्तेमाल होते हैं। लेकिन हर लफ्ज़ का एक ख़ास रंग होता है। तो आउन में क्या खसूसियत है, पहले ये समझ लें, फिर नस्तईन सही तरह से समझ में आएगा। आउन में होता ऐसा है कि जैसे फ़र्ज़ करें, मैं मिसाल देता हूँ, आप गाड़ी चला रहे हैं, आपका टायर जो है वो पंक्चर हो गया, तो आपको साइड पे गाड़ी खड़ी करनी पड़ी। अब आपकी गाड़ी के पीछे डिक्की में जैक है, आप उसको गाड़ी को उठा रहे हो स्पेयर टायर लगाने के लिए ना, लेकिन आप में इतनी तवानाई नहीं है, इतनी कुव्वत नहीं है कि आप उसको पूरी तरह से उठा सको। तो आप थोड़ी देर तक तो उठा सके, लेकिन फिर वो बहुत भारी हो गया और आपसे उठाया नहीं गया। तो रास्ते से कोई गुजर रहा था, आपने कहा भाई आप ज़रा मेरी मदद कर देंगे थोड़ी सी, इससे ज़्यादा मुझसे हो नहीं रहा। तो उसने फिर आपकी थोड़ी सी मदद की और फिर वो उठ गया, फिर आपने टायर चेंज कर लिया। चलो जी, एक मिसाल हो गई। एक और मिसाल है, आपका टायर जो है वो पंक्चर हुआ, आपने साइड पर गाड़ी खड़ी की, आप गाड़ी में ही बैठे हुए हो, खिड़की आपने नीचे की, कोई गुजर रहा था, यार ज़रा मैं ज़रा ये मेरा फेवरेट गाना लगा हुआ है मैं सुन लूँ, तुम ज़रा टायर चेंज कर दोगे मेरा, ये यू नो। तो आपने मदद, दोनों सिनेरियो में आपने मदद मांगी है, लेकिन एक सिनेरियो में और दूसरे सिनेरियो में फ़र्क है। एक सिनेरियो में आपने अपनी पहले पूरी कोशिश की जहां तक कर सकते थे, और जहां आप अपनी लिमिट तक पहुंच गए, अपनी इंतहा तक पहुंच गए, उस इंतहा पे पहुंचने के बाद फिर आपने मदद मांगी। और दूसरी सूरत हाल में क्या हुआ, आपने क्या अपनी पूरी कोशिश पहले की ना, बस मदद मांग ली और फिर बैठे, यार को मदद नहीं कर रहा, कोई मेरी मदद ही नहीं करता, मैं बैठा कब से मदद मांग रहा हूं, मदद आ ही नहीं रही। जब इंसान अपनी तरफ से पूरी कोशिश कर ले और फिर उसकी अपनी पूरी कोशिश काफ़ी ना हो, और उसके काफ़ी ना होने की वजह से अब वो मज़ीद मदद मांगे, उसको कहा जाता है इस्तेआना आउन से। तो हम कहते हैं आना कल्ला, दुआ है अरबी में आना कल्ला, अल्लाह ताला आपको आउन दे अपनी। इसका मतलब क्या है, आप बड़ी कोशिशें कर रहे हैं लेकिन आपकी कोशिशों की एक हद है, उस हद से आगे आप इंसान होने के नाते नहीं जा सकते, उसके मज़ीद अल्लाह ताला आपकी मदद करे। और ये अल्लाह ताला का एक कायदा है, वो क्या है, अल्लाह किसी की मदद नहीं करता जो पहले अपनी पूरी कोशिश ना कर ले। इब्राहिम अलैहिस्सलाम ने दावत दी, उनकी दावत की बहुत मुखालफत की गई, उस मुखालफत के जवाब में उनको आग में फेंका जाना था, और उस तमाम शिद्दत को बर्दाश्त करने के दौरान अल्लाह ताला ने पहले से नहीं बता दिया आग ठंडी होगी फिक्र ही ना करो, पहले अपनी तरफ से इंतहाई सब्र उन्होंने खुद किया है, और जब फेंके गए उसके बाद हुक्म क्या आया है, या नारू कुनी वर्दन व सलामन अला इब्राहिम, आग ठंडी हो जा। अल्लाह ऐसा भी कर सकता था कि आग जलती ही ना शुरू से, वो जलाने की कोशिश करें जले ही ना, ऐसा भी हो सकता था, वो नहीं किया। मूसा अलैहिस्सलाम के किस्से में लाठी क्या बन जाती थी, सांप बन जाती थी। मैं कहता हूं अगर सांप बनी जाती थी, और इतना डरावना सांप था, और वो फिरौन के महल के अंदर मौजूद था, और लाठी फेंकी और सांप बन गया है, तो मसला ही क्या था, सांप ने थोड़ा सा ऊपर चढ़ के एक ही दफा तो डसना था, सारा मसला हल, फिरौनियत का सारा मसला हल, हुकूमत गिर जाती, मूसा अलैहिस्सलाम उसी वक्त हुक्मरान बन जाते, सारी कहानी खत्म। वो इधर उधर सांप जो है वो हैयतुन तसआ इधर उधर घूम रहा है, लेकिन कुछ कर नहीं रहा वो सांप, वो फिर उसको दोबारा सोटी बना दिया। मैंने कहा मेरे पास सांप होता तो मैं तो पहले उसके मुंह पे फेंकता फिरौन के, मसला हल करो पहले, सांप का फायदा क्या, डसेगा नहीं तो, राइट। लेकिन अगर ऐसा होता तो क्या मूसा अलैहिस्सलाम की इंतहाई कोशिश का पहले इम्तिहान दिया जाता कि नहीं, पहले इंतहाई कोशिश फिर अल्लाह की मदद आती है, पहले इंतहाई कोशिश फिर अल्लाह की मदद। सहाबा बदर में गए हैं, हमारी सीरत नबी की सीरत में सल्लल्लाहु अलैहि वसल्लम सहाबा बदर तक पहुंचे हैं,
آپ کو پتہ ہے بدر کا حوالہ قرآن نے دو مرتبہ دیا ہے اور دونوں مرتبہ بتایا ہے کہ فرشتوں کی طرف سے اللہ تعالیٰ نے فرشتوں کی مدد بھیجی تھی بدر میں. وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ, اللہ نے تمہاری بدر میں مدد کی تھی اور تم کمزور تھے. جو فرشتے ہیں, ایسا بھی ہو سکتا تھا کہ صحابہ ابھی میدان جنگ میں پہنچے بھی نہیں اور فرشتے سارا معاملہ ختم کر کے بیٹھے ہوئے کیونکہ اللہ نے مدد بھیج دی. لیکن پہلے کیا کیا, آپ بار بار قصہ سنتے ہیں, 313 تھے, اتنی سی تمہارے پاس جو ہے وہ تلواریں تھیں, دو تین گھوڑے تھے, کچھ یہ چیز یہ سامان نہیں تھا اور ان کی 1000 فوج تھی. اللہ تعالیٰ نے 2000-3000 فرشتے بھیجے تھے. اور پھر یہ بھی کہہ دیا تھا یمددکم ربکم بخمسۃ من الملائکۃ مسومین, 5000 من الملائکۃ مسومین, 5000 بھیج دے, اس کے لیے کیا ہے, 1000 کے مقابلے میں 5000 بھیج دے. احد میں 3000 سے کیا 5000 بھیج دے. لیکن اللہ تعالیٰ نے پہلے سے مدد نہیں کی. پہلے کیا دیکھنا ہوتا ہے, انسان کی بھرپور کوشش. یہ جو دعویٰ کیا ہے نا, یہ وہ جسے کہتے ہیں نا چھوٹے منہ بڑی بات, یہ کہلوا دی اللہ تعالیٰ نے. اللہ تعالیٰ ہم آپ سے اس وقت مدد مانگ رہے ہیں جب ہم اپنی پوری کوشش کر چکے ہیں, یہ بات کہی جا رہی ہے. ہم تیری ہی عبادت کرتے ہیں اور تیری عبادت کرنے میں بڑی کوشش کرتے ہیں, اور جب اپنی کوشش کی حد تک پہنچ جاتے ہیں اور پھر اس بات کا احساس ہوتا ہے کہ اس سے آگے ہم خود کر نہیں سک رہے, تب ہم آپ کی مدد مانگتے ہیں. یہ کا رستہ ہے. اب آپ اس چیز کو کمپیئر کریں, اس کا تقابل کریں, ہمارا جو رویہ ہے اسلام میں آج, ہماری قوم کا اللہ تعالیٰ سے مدد مانگنے کا جو رویہ ہے, جو آپ عام طور پہ دیکھتے ہو اپنے اندر, اپنے دوست احباب کے اندر, فیملیز کے اندر, کلچر کے اندر, کیا دیکھتے ہو؟ بس جی اللہ کی مدد آئی نہیں رہی, کیا کر سکتے ہیں؟ دیکھیں جی, بس اللہ نے یہی لکھا ہوا تھا, کیا ہو سکتا ہے؟ ہاتھ پہ ہاتھ رکھ کے مدد کا انتظار ہو رہا ہے. یہی بات ہوتی ہے نا, وہ پرانا قصہ ہے, کرسچنز بہت یوز کرتے ہیں لیکن بات صحیح ہے. وہ کہتے ہیں ایک سیلاب آ رہا تھا تو سب شہر سے نکل رہے تھے کیونکہ اعلان آ گیا تھا کہ سیلاب آ رہا ہے. ایک صاحب نے کہا نہیں, میرا رب میرے لیے کافی ہے, تم لوگ جاؤ, میں اپنے رب سے مدد مانگوں گا. سارے نکل گئے, ایک بندہ رہ گیا گاؤں میں. سیلاب آ رہا ہے, پانی بڑھتا چلا گیا, تو ایک بندہ کشتی سے گزر رہا تھا, اس کی چھوٹی سی اس نے کشتی خود ہی پٹھوں سے بنائی اس نے, اور بنا کے کہتا ہے بھائی آ جاؤ میرے پاس, ایک اور کی جگہ ہے. نہیں نہیں, میرا رب مجھے میری مدد کرے گا, مجھے تمہاری کوئی ضرورت نہیں. اب پانی اوپر تک چلا گیا تو وہ اب چھت پہ کھڑا ہوا ہے اکیلا, پانی اوپر اٹھ رہا ہے, اوپر سے ہیلی کاپٹر بھی آ گیا, اس نے دیکھ لیا, اسے نے کہا آپ آ جائیں یہ پکڑ لیں. نہیں نہیں, میرا رب میری مدد کرے گا. بندہ ڈوب گیا, فرشتے پکڑ رہے ہیں, وہ کہتے ہیں میرے رب نے میری مدد نہیں کی. تو فرشتے کہتے ہیں گدھے, ہم نے پہلے پورے گاؤں سے بلوایا, پھر ہم نے یہ بندہ بھیجا, پھر اس کے بعد ہیلی کاپٹر بھیجا. بات کیا کہی جا رہی ہے اس لطیفے میں, وہ یہ ہے کہ ہمیں مدد قبول کرنی پڑتی ہے جب اللہ تعالیٰ کی طرف سے آتی ہے, اپنی کوشش بھی کرنی پڑتی ہے. ہم صرف یہی نہیں کہہ سکتے بس اللہ کی طرف سے مدد آئے گی تو دیکھا جائے گا, جب تک وہ نہیں آئے گی اب کچھ بھی نہیں ہو سکتا. اور یہ کبھی کبھی ہم اس ایکسٹریم پہ چلے جاتے ہیں نا, کیونکہ بات تو ٹھیک ہے, القادر فی الحقیقہ لیس ہنالک قادر فی الحقیقہ الا اللہ, اصل میں قدرت صرف اللہ کی ہے. میں یہاں کڑا چل رہا ہوں لیکن میرے چلنے کی صلاحیت اللہ تعالیٰ کی طرف سے ہی آ رہی ہے. تو آپ بڑھ چڑھ کے اگر آپ خطبہ دے دیں کہ ہمارے ہاتھ میں تو کچھ بھی نہیں ہے,